0: सामान हम पर होलसेल रेट तला सके। प्रोप्राइटर कारी अब्दुल्ला, रबते नंबर दे 0342-098-1857 और बल नंबर दे 0309-5029-246। कब शप पे नुम्याद साते डबाई सुर दे और कारिये स्पिन दे कब शप पे।
1: दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम कमकी बची सासो द हर किस्म मरज इलाज कवलेशी लग शुगर ब्लड प्रेशर अरक उन्निसा ला दर्द सर दर्द दविख्तो बेवख्तस पीनी दिल वर्जे दिल दूसरी के दिल टेंशन डिप्रेशन स्ट्रेस एंजाइटी द मेदे मसले द गुर्दो मसले द स्तरगो मसले द गोगुनो मसले द पोजी मसले और आग मरजुना कम चिप डाग दी और आग मरजुना कम चिपट दी दगा द टोलो मरजुनो इलाज ख आसान तरीके सरा बेहतरीन तरीके सरा दरमान होम्योपैथिक सेंटर जेल मोड़ बड़ग्राम के द डॉक्टर निजामुद्दीन जलाल साहब और दगा रंगी बल सीनियर डॉक्टर प्रोफेसर डॉक्टर अजमल खान साहब पर जेर निगरानी के द सहर अतो बजो न माजिगर सलोरो बजो पूरी की गई असो बिल्कुल रतल शही यो बेहतरीन इलाज यो कामयाब इलाज आगा ताबीना कर डॉक्टर निजामुद्दीन जलाल से अखपला उपीरी द हफ्ते रुम्बने सलोर रज़ कवि पीर मंगल बद और जुमरात दगाशाने ब्याबल डॉक्टर सीनियर डॉक्टर डॉक्टर अजमल खान से अगवी अखपल ओपीडी पर दरमान होम्योपैथिक सेंटर के द हफ्ते अखिर ने द्रे रज़ कवि जुमा हफ्ता और इतवार नौ पते याद साथ ही दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम नूर मालूमातो दपारा पति नंबर हम राबित कबूली शे 0331-47-48-317 0334-3-9 पते याद साथ ही दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम।
2: د ضلع بټګرام د خلکو په بار بار غوښتنه باندې د نیو جرمن هومیوپاتیک سنټر میدان مشر ډاکټر پروفیسر هومیوپاتیک جناب ډاکټر اکبر قریشی صاحب دا فیصله کړې ده چې دوی به د 15 ورځو په ځای په بټګرام کې 40 ورځې او پی ډی کوي، یعنی د هر میاشتې لومړۍ تاریخ نه تر 40 تاریخ پورې به په کلینیک کې موجود وي. نو که چېرې تاسو د معدې جمله امراض بلډ پریشر شوګر دمه ارکن نسا بواسیر خونی بادی نواسیر انزایټی ټینشن ډیپریشن سټرس د سرمنی مرزونه د نارینو او زنانو پټ مرزونه د ګردې کانې د تریخی کانې یا د نور یو شمیر مسلو سره مخ یې، نو د هر میاشتې لومړۍ تاریخ نه تر 40 تاریخ پورې نیو جرمن هومیوپاتیک سنټر میدان ته ځان را رسولی شي. پته یاد ساته، نیو جرمن هومیوپاتیک میډیکل سنټر نوی نادرا دفتر سره نږدې ګټ موړ میدان بټګرام. د رابطې شمیره ده 0311-84-33-878.
3: د بډګرام خلکو د پاره خوشخبری، استاسو له ابتباد مانسيري اسلام آباد پېښور ته د تلو ضرورت نشته، ځکه چې استاسو په خپل بډګرام کې په نیو جرمن هوميوپاتیک میډیکل کلینک کې ډاکټر نور حسن صاحب خپل او پی ډی کوي. د دوی او پی ډی با هرې میاشتې د 21 تاریخ نه 30-31 تاریخ پورې کیږي. که چېرې ستاسو په معده کې زخم، السر یا تیزابیت وي، شوګر، بلډ پریشر، دمه، رسولی، بواسیر، خونی بادی نواسیر، د جوړونو دردونه، د ملا دردونه، انزایټی، ټینشن ډیپریشن سره سره د ګردو کانی یا د دین علاوه د بی اولادۍ مسله وی، نو دغه د ټولو مرزونو علاج نیو جرمن هومیوپیتک میډیکل کلینک کې ډاکټر نور حسن صاحب په زیر نگرانی کې با کیږي. نو تاسو پته یاد ساتئ، نیو جرمن هومیوپیتک میډیکل کلینک گٹ موڈ میدان. مزید معلومات تاسو په دا نمبر هم اغستلی شئ 0311-84-33-878.
4: خورا خورا گل افزلا لاس منیسا
5: نرو را بس دیر زیاد تمی خوڑا دیر ترسکون پخلی ورندار کڑیو
4: ورندار خو ترسکون پخلی

0: इस वक्त आपने रेडियो अमन FM 88.4 बटग्राम की इस्लामी नशरियात सुनी।
1: दा वक्त तासुद अमन रेडियो FM 88.4 बटग्राम इस्लामी नशरियात फौरी दली। प्रोग्राम दिन आउ दुनिया चे पके तासुता दर कवलेशी द दिन पोहा।
2: النار يعرضون عليها غدوا وعشيا ده قبر عذاب او راحتنا ده قران او ده احاديثنا او ده دلائل عقليه او نقليه ثابت دي
1: ده اخلاقيات درس
2: یو انسان منی دی تمام و نور انسانانو حقوق لازم او ضروری دی دی بدا حقوق بلا رنگ نسل مذهب ذات

0: सेंटर्स, यूनाइटेड मार्केट, गली नंबर 3, बटग्राम ना और द कप शॉप पे होल सेल तर ला सके। द देना अलावा एबी ट्रेडर्स ना डोसा कोला, कोल्ड ड्रिंक और स्वीट सामान हम होल सेल रेट तर ला सके। प्रोप्राइटर कारी अब्दुल्ला, रबते नंबर दे 0342-098-1857 और बल नंबर दे 0309-5029-246। कप शप पे नुम्याद साते डबई सुर दे और कार्ये स्पिन दे। कप शप पे
1: दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम कम के बच्चे सासो द हर किस्म मरज इलाज कवलैशी लग शुगर ब्लड प्रेशर अरकुन्निसा ला दर्द सर दर्द दविख्तो बेवख्तस्पिनी दिल वर्जे दिल दूसरी के दिल टेंशन डिप्रेशन स्ट्रेस एंजाइटी द मेदे मसले द गुर्दो मसले दस्तरगो मसले द गोगुनो मसले द पोजी मसले और आग मरजुन कम चिप डाग दी और आग मरजुन कम चिप दी दगा द टोलो मरजुनो इलाज ख आसान तरीके सरा बेहतरीन तरीके सरा पर दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम के द डॉक्टर निजामुद्दीन जलाल साहब और दगा रंगे बल सीनियर डॉक्टर प्रोफेसर डॉक्टर अजमल खान साहब पर जेर निगरानी के द सहर अतो बजो न माजिगर सलोरो बजो पूरी की गयी तासु बिल्कुल रतल शही यो बेहतरीन इलाज यो कामयाब इलाज आगा तासु डॉक्टर निजामुद्दीन जलाल से अखपला ओपीडी द हफ्ते रुम्बने सलोर रज़ी के भी पीर मंगल बद और जुमरात दगाशाने ब्याबल डॉक्टर सीनियर डॉक्टर डॉक्टर अजमल खान से अगवी अखपलो पीडी पर दरमान होम्योपैथिक सेंटर के द हफ्ते अखिर ने द्रेव रज़ी के भी जुमा हफ्ता और इतवार नौ पते याद साते दरमान होम्योपैथिक सेंटर जैल मोड़ बटग्राम नूर मालूमात दपारा पति नंबर हम राबित कबूली शे 0331-47-48-317 0333-7-3-9 पते याद साते हैं दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम।
2: د ضلع بټګرام د خلکو په بار بار غوښتنه باندې د نیو جرمن هومیوپاتیک سنټر میدان مشر ډاکټر پروفیسر هومیوپاتیک جناب ډاکټر اکبر قریشی صاحب دا فیصله کړې ده چې دوی به د 15 ورځو په ځای په بټګرام کې 40 ورځې او پی ډی کوي، یعنی د هر میاشتې لومړۍ تاریخ نه تر 40 تاریخ پورې به په کلینیک کې موجود وي. نو که چېرې تاسو د معدې جمله امراض، بلډ پریشر، شوګر، دمه، ارکنسا، بواسیر، خونی بادی نواسیر، انزایټی، ټینشن، ډیپریشن، سټرس، د سرمنی مرزونه، د نارینو او زنانو پټ مرزونه، د ګردې کانې، د تریخي کانې یا د نور یو شمیر مسلو سره مخ یې، نو د هرې میاشتې لومړۍ تاریخ نه تر 40 تاریخ پورې نیو جرمن هومیوپاتیک سنټر میدان ته ځان را رسولی شي. جرمن هومیوپاتیک میډیکل سنټر نوی نادرا دفتر سره نږدې ګټ موړ میدان بټګرام.
3: د بټګرام خلکو د پاره خوشخبری، استاسو له ابتباد، مانسيري، اسلام آباد، پېښور ته د تلو ضرورت نشته، ځکه چې استاسو په خپل بټګرام کې په نیو جرمن هومیوپیتک میډیکل کلینک کې ډاکټر نور حسن صاحب خپل او پی ډی کوي. د دوی او پی ډی با هرې میاشتې د 21 تاریخ نه 30-31 تاریخ پورې کیږي. که چېرې ستاسو په معده کې زخم، السر یا تیزابیت وي، شوګر، بلډ پریشر، دمه، رسولی، بواسیر، خونی بادی نواسیر، د جوړونو دردونه، د ملا دردونه، انزایټی، ټینشن، ډیپریشن سره سره د ګردو کانی یا د دین علاوه د بی اولادۍ مسله وی، نو دغه د ټولو مرزونو علاج نیو جرمن هومیوپیتک میډیکل کلینک کې ډاکټر نور حسن صاحب په زیر نگرانی کې به کیږي. نو تاسو پته یاد ساتئ، نیو جرمن هومیوپیتک میډیکل کلینک، گٹ موڈ میدان. مزید معلومات تاسو په دغه نمبر هم اغستلی شئ 0311-84-33-878.
4: خورا خورا گل افزلا لاس منیسا
5: نرو را بس دیر از

0: आई कैन सी यस
1: पाजी पाजी खबर है कि किसी के साथ बुरा करके अपनी बारी का इंतजार जरूर करना क्योंकि अल्लाह का तराजू में सब इंसाफ होता है।
2: हां द खबर हम सीधे बन खबर है तास कल हम यो सले सवटवा यो सले तासो के बाहर के हम नाराज है यो से तास ब्लैक मेल की ता द पर द प्लान दम के डू व्हाट यू वांट जी सर इज नो व्हाट यू करा सरा هغه چې کوم دی هغه چې کوم تکلیف دی هغه به کم وي او چې کله تا داسې یو حرکت وکړ بیا تاغینه بعد او شرمېدو نو هغه تکلیف ډېر زیات دی اکثر زخوریان چې کوم دی هغوی په دې باندې وایي مړی سامنا سته خو بیا ګورې بیا ګورې ډېرې ګټې مسلې ښه بل محس چې کوم دی سالار بئ امادو ته وایه ما ته شعر وایه ښه ته دوی شعر وایه سالار بئ امادو ته وایه ما ته شعر وایه بیر بیر کړی دی یو شعر وایه لکه
1: نو مشیر خدما وی نور څنګه یاچ دی ورته ځي
2: خاصه سی نو وکړي چې کله چې همیاست څه بیا شیر وای کني کوونه نو ګډنګاری به منګنه
3: ټول جهان سے عزیز هو میرے مصطفی میرے مجتبا
2: السلام علیکم سالار بھائی مسٹر امادو بھائی تاسو دواړو ته سلام آی مناهل
1: وعلیکم السلام
2: وعلیکم السلام زمنګ خورکه مناهل دا لوډ مرخوند خوشاله باندې تاسو کې دا روسه جبتل لري نیکس ناس جلد شو واز یا سالار ته خود ها
1: ها ها سلام عزت یو خبر وکم